हाँ जी बिल्कुल मिलने वाला बीजे में सराय सराय कहे तो मैसेजेस तो से कहा सिकुम दिया हम प्रोग्राम के सराय श्री की लजब तो से इंतजार कवाए के ना बिल्कुल रोतला से दिखाल जरिए से वैसे पर 927-291-292 और बिल्कुल फुटाफिक मंदिर चिकुनी मौजूम ने बखबारी को ढेर मिलने वाले चिकुनी आर ओ सी दे बचे हो او بچے حوالے سرا ڈھیر او میرے والدا یہ چے بچے تربیت چکم دا ہم ڈھیر ضروری چے صحیح طریقے سر وشی او جی بالکل بچی چکم دی دا دے مور پلور او اساساوی کے نا او بالکل پل اساسی چکم دی اگے وہ خیال سوتی نو اگے وہ صحیح کیئر سوتی اگے مدے وہ نظیر سوتی او مجھ تا پچار دے چے مجھ دیکھ پلو اساسو خیال وہ سوتو دی اگو صحیح تربیت وکو او تربیت سرا سرا اگر تو مجھ تلقین وکو دی احتیاط چکل ہم تو سے بائک چلاوے کر ہم چیر تو سے نو تو سے احتیاط چکم دا اگا لازمی دا کنا احتیاط کو تو سے لازمی کوئے

शिविरको लिसनरा प्रोग्राम से केमा सोंग छि किमले खाना अहमद खान दर वेस फने वने सोंग दे ओते फने सोंग मने मेडर जुत मेहनत खोरी खले जो खाना के जे दगा सोंग छि किमले खाना दसे अल्फाज दस खबर दस कि सेवे खाना चाहा मो बिल्कुल छडावली दी हमेशा छ तो सदा कला हा रोदरी मो चेरा जख फल लिसनर अखबल समाइन पर खिदमत छि किमले खाना कला हा जरे नो आगे त चीज कि मे सांदर रो किम सोंग रो आजा दस वो छनाओ ये निवे छनाओ आगे न बात किमले खाना प्रोग्राम से बे जोर तपले को ओ चकला ज वो छनाओ खाना बिल्कुल दस यो रंगिनी यो दस جواد کیم نکنه آگه پروگرام شده سه بله بله بی نو بالکل پروگرام شده ده محمد خان درویش داغ سونگور بی او کوشش میده کرای کنه چه داغ سونگ چی کیم نکنه دن دست الفاظ دست خبر او بوسی چه اگه دی ماشته شه چه اون بعد دن لگی نو بالکل داغ سونگ رو سلام وری ده سونگ نباید کیم نه بیار ادري می تو سو چرت آن ادري می میسر راو سه آها ورو کنه امیر خانه قبیله ورو امینا ورو کنه

अच्छा यार हेलो ब्रो माशाल्लाह जबरदस्त प्रोग्राम अच्छा मैं सबील मसूद फ्रॉम डंडीडोको सलाम टू यू एंड ऑल लिसनर एंड स्पेशल सलाम आमिर मारवात आमिन खान सबील खान आमिन वाले पे और वसाइदो आज शाम ओवर ताजो कर दे के जी साइदो क्या मैं शाम ओवर तक कभी एक एडवांस ओवर ताजो रे साइदो तो क्या मैं एडवांस से ख्वाजा ख्वाजा कहने तो अलग लेके मुझे से दे आएगा वाले किम करना आमिन खान वाले आओ तो भी जुड़ी साइदो शक शुरू ओवर ताजो रे सब अच्छा अच्छा بالکل ویسے دس از می جی وزیر فرام سرکھیل زڑگی صبر شما جاڑا پخوب اوداس نا دن رزی مینا ڈیر جو تمنا جی وزیر ڈیر جو تمنا جی وزیر ڈیر جو تمے سینے کھڑی دی ٹول زرتا شامل ہے سایدو اون اڑے مرنا بل خبر دا کیم نہ کنا ان پروگرام چ وینر نستا سایدو اس نے چے چارا وینر ویپ شکنا وچ السلام علیکم السلام علیکم علی بھائی میں کیوٹور شان ویلکم ٹو دا شو شو بہت مس ان زبردست ہے آئی ایم ویٹنگ یور موج مس شو مننا مننا موج مستی پر انتظار کے اچھا در سر دوبارہ دوبارہ دوبارہ